अनाद अनाहत जोग जोग एको वेस। एका माई जुग तव्याई तीन चेले प्रवान, एक संसारी एक भंडारी, एक लाई दीवान। जिव तिस भावै तिवै चल।